0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kipsa FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
6: Introducing Wi-Fi 6 with Subisu Suraksha.
7: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
6: साथै Subisu सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
8: Subisu, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888.
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो.
11: अब धन नमान्नुस्. नॉन स्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: Internet ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

हेलो हाई नमस्कार, स्वागत छ कार्यक्रम सॉन्ग्स टाइमलाइनमा। सॉन्ग्स टाइमलाइन किप्स अप एम 98.3 मेगाहर्ट्जमा आउने गर्दछ र म निजल उपस्थित भइसकेको छु। कार्यक्रम सॉन्ग्स टाइमलाइनमा हामी कुनै एउटा टाइमलाइनको सॉन्ग्सहरू प्ले गर्छौँ, बलिउडका सॉन्ग्सहरू इन्जोय गर्न सक्नुहुन्छ तपाईँले। र आज भने मैले सॉन्ग्स टाइमलाइनमा ल्याएको छु इयर 1993 सॉन्ग्सहरू र इन्ट्रेस्टिङ फ्याक्ट्सहरू पनि कार्यक्रममा प्रेजेन्ट गर्दै जानेछु। र म निजल छु तपाईँको साथमा, किप्स अप एम 98.3 यो कम्पेनियन, ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन्टेन। कार्यक्रम सॉन्ग्स टाइमलाइनलाई तपाईँलाई वर्ल्ड वाइड सुन्नुको लागि kipsfm.com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ र त्यस्तै फलो गर्नु होला हामीलाई इन्स्टाग्राम, फेसबुक, टिकटकमा। आइरहेको छ kipsfm 98.3 मेगाहर्ज, अहिले नै लाइक फलो गरिहाल्नु होला। र अहिले भने चाहिँ हामी 1993 सॉन्ग्स टाइमलाइनमा छौँ र यस र 1993 भन्ने बित्तिकै हामी सम्झिनेछौँ फिल्म आँखेलाई। ओके, एक्सन कमेडी मुभी आँखे रिलिज भएको थियो 9 अप्रेल 1993, डिरेक्टेड बाई डेभिड धवन, रिटन बाई अनिस बाजमी एन्ड प्रड्युस बाई पहलाज निहालनी। स्टारिङ गरेका थिए यो फिल्ममा गोविन्दा, चङ्की पाण्डे, राज बब्बर, शक्ति कपुर एन्ड रागेश्वरी। ओके, अनि यो फिल्म चाहिँ हाइएस्ट ग्रोसिङ फिल्म अफ 1993 हुन सफल भएको थियो। यस अनि पछि धेरै कमाउने फिल्म भएको थियो आँखे, र एक्सन कमेडी मुभी थियो। तपाईँले हेर्न सक्नुहुन्छ मुभी युट्युबमा। अनि 39th फिल्म फेयर अवार्डमा चाहिँ द फिल्म रिसिभ 4 नोमिनेसन्स, अनि बेस्ट फिल्म बेस्ट डिरेक्टर डेभिड धवन, बेस्ट एक्टर गोविन्दा एन्ड बेस्ट कमेडियन खान, बट फेल टु विन इन एनी क्याटेगोरी। हजुर, नोमिनेसन त 4 थियो तर कुनै पनि अवार्ड लिएको थिएन, तर हाइएस्ट ग्रोसिङ फिल्म अफ 1993 बन्न सफल भएको थियो आँखे। यस अहिले भने चाहिँ हामी यो फिल्मको एकदमै चर्चित गीततर्फ लाग्दैछौँ र गीत रहेको छ ओ लाल दुपट्टे वाली, कुमार सानु, सुदेश भोसले, कविता कृष्णमूर्ति अनि अलका याग्निकको आवाजमा रहेको गीत। म्युजिक डिरेक्टर रहेका छन् यो मुभीका बप्पी लेरी। यस, बप्पी लेरीको सङ्गीतमा रहेको गीत ओ लाल दुपट्टे वाली सुन्छौँ आँखे मुभीको गीत। 1993 टाइमलाइनमा छौँ अहिले हामी सॉन्ग्स टाइमलाइनमा।

श्रोता मित्र, कार्यक्रममा यो रमाइलो गीत पश्चात फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ सङ्स टाइमलाइन, स्टेशन किप्स एफएम 98.3 यो कम्पानियन। तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ र म निर्जल छु तपाईँको साथमा, र हामी टाइमलाइनमा विभिन्न यो टाइमलाइनका गीतहरू प्ले गर्ने गर्दछौँ। आज चाहिँ 1993 का सङ्ग्सहरू प्ले गर्दैछु सङ्ग्स टाइमलाइनमा। तपाईँले चाहिँ यो 1993 रिलिज भएका मुभीका गीतहरू सुन्न सक्नुहुन्छ आजको एपिसोडमा। र 1993 अर्को एउटा सुपरहिट मुभी रिलिज भएको थियो, खलनायक। खलनायक मुभी रहेको थियो, रिलिज डेट रहेको थियो 6 अगस्त 1993, र डिरेक्टेड बाई सुभाष खै, रिटन बाई सुभाष खै एन्ड राम खेलकर एन्ड कमलेश पाण्डे, प्रोड्युस बाई सुभाष खै। अनि मुभीका स्टार्सहरू रहेका थिए सञ्जय दत्त, माधुरी दीक्षित, ज्याकी श्रफ, राखी अनि अनुपम खेर। र मुभी खलनायकको धेरै सङ्ग्सहरू पपुलर थिए, र वान अफ द सङ म प्ले गर्न चाहन्छु अहिले भने चाहिँ गीतको बोल रहेको छ चोली के पिछे क्या है, गीतको बोल रहेको छ। यो एकदम पपुलर सङ थियो 1993 र बेस्ट फिमेल प्लेब्याक सिङ्गर अल्का याग्निक एन्ड इला अरुणले जितेका थिए यो गीतको लागि चोली के पिछे क्या है। अनि त्यस्तै बेस्ट कोरियोग्राफीमा पनि सरोज खानले जितेका थिए 39 फिल्म फेयर अवार्ड। म्युजिक डिरेक्टर भनेर रहेका थिए लक्ष्मीकान्त एन्ड प्यारेलाल। ओके, फिल्मको गीततर्फ लाग्छौँ अब हामी। टाइम लाइन सुन्दै हुनुहुन्छ सङ्ग्स टाइम लाइन कार्यक्रमको नाम, र अहिले भने चाहिँ खलनायक मुभीबाट सुन्छौँ चोली के पिछे।

0: best romantic Hindi song. Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
1: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर
4: 4910511 4910511 9851170939 9851170939।
5: अब धन नान मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ सङ्स टाइम लाइन र म निजल छु तपाईँको साथमा. कार्यक्रम सङ्स टाइम लाइन सुन्दै हुनुहुन्छ. सङ्स टाइम लाइनमा तपाईँले कुनै पनि इयर टाइम लाइनको गीतहरू सुन्न सक्नुहुन्छ. बलिउडका सङ्सहरू हामी प्ले गर्ने गर्दछौँ र आज इयर 1993 रिलिज भएका मुभीका सङ्सहरू सुपर हिट सङ्सहरू प्ले गर्दैछु र इन्ट्रेस्टिङ फ्याक्ट्सहरू पनि मुभीका बारेमा हामी चर्चा गर्दैछौँ. र म निजल छु तपाईँको साथमा. वर्ल्ड वाइड तपाईँले सुन्न सक्नुहुन्छ kipsfm.com. त्यस्तै हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा. आइडी रहेको छ kipsfm 90.3 MHz. ओके, 1993 अर्को एउटा मुभी रिलिज भएको थियो, डर अ भोलेन्ट लभ स्टोरी. रिलिज डेट रहेको थियो 24 डिसेम्बर 1993. यस शाहरुख खान त्यस्तै सनी देओल जुही चावलाको मुभी थियो यो, डिरेक्टेड बाई यश चोपडा. अनि 1993 एउटा सुपरहिट मुभी पनि बन्न सफल भएको थियो र यो मुभीबाट पनि धेरै गीतहरू चर्चित बनेका थिए र यो मुभीको म्युजिक डिरेक्टर भनेर रहेका थिए शिवहरी. अनि वान अफ द पपुलर सङ म प्ले गर्न चाहन्छु अहिले कार्यक्रम सङ्स टाइमलाइनमा, जादु तेरी नजर, उदित नारायणका आवाजमा रहेको गीत. र यो गीत हामी सुन्छौँ कार्यक्रम सङ्स टाइमलाइनमा.

Welcome back after this beautiful song Jadu Teri Nazar from the movie Idhar. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 90.3 मेगाहर्जमा. कार्यक्रम सङ्ग्स टाइमलाइन, सङ्ग्स टाइमलाइनमा हामी कुनै पनि टाइमलाइनको सङ्ग्सहरू प्ले गर्ने गर्दछौँ र आज यहाँ 1993 को सङ्ग्सहरू प्ले गरिरहेका छौँ. र अर्को मुभीतर्फ लागौ, नोभेम्बर 1993मा रिलिज भएको मुभीको चर्चा गरौँ. बाजीगर मुभीको टाइटल रहेको थियो. यस बाजीगर मुभी शाहरुख खानको एकदमै सुपरहिट मुभी रहेको थियो. डिरेक्टेड बाय अब्बास मस्तान, स्टारिङ शाहरुख खान, काजोल, शिल्पा सेट्टी, दालिप ताहिल एन्ड राखी. र यो मुभीमा पनि धेरै सङ्ग्सहरू पपुलर थिए, 101 गीतहरू थिए मुभीमा पनि. र अहिले पनि चाहिँ हामी कुमार सानु, अल्का याग्निकको आवाजमा यो गीततर्फ लाग्छौँ. बाजीगर ओ बाजीगर टाइटल सङ्ग रहेको छ. अनु मल्लिकको म्युजिक रहेको थियो यो मुभीमा. अहिले पनि चाहिँ हामी यो टाइटल सङ्ग सुन्छौँ, बाजीगर ओ बाजीगर.

0: हरेक शनिबार बेलुकी 10 बजे
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Engineer Shab, ghar banauna khojdai chu. Kun eta ramro hola?
4: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट। एसी लाइट ब्रिक फ्याक्ट्री मालिकको धादिङ। फोन 01591-3596-98012-35444।
5: बाबु पानीको बिल तिरिदे ल
6: ल तिरिदे
7: बाबु बत्तीको बिल तिरिदे आज
6: ल ल तिरिदे
5: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
6: ल त्यो पनि तिरिदे
5: तर सबै कुरा यति छिटै कसरी तिरिस
6: किनकि मसँग हाम्रो पात्र छ
7: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
6: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888-98-012-35-888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: Keeps FM 98.3 megahertz. RJ wanted.
14: Do you have the voice, energy, and passion to entertain people every day?
13: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
14: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
13: Be the next big voice on Keeps FM 98.3 megahertz.
0: नेपाल चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Keeps FM 98.3
15: तपाई सुन्दै हुनुहुन्छ
5: के
15: E
5: E
16: B
17: S Keeps 98.3 FM your companion
18: संगीत को यात्रा में स्वागत छ
19: कार्यक्रम Songs Timeline

दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि बसी फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 90.3 यो कम्पेनियन तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ सङ्ग्स टाइमलाइन सङ्ग्स टाइमलाइनमा हामी यो टाइमलाइनका गीतहरू सुन्ने गर्दछौँ कुनै पनि बलिउड सङ्ग्सहरू जुन चाहिँ एउटा पर्टिकुलर इयरमा रिलिज भएका थिए हामी ती सङ्ग्सहरू सुन्नेछौँ कार्यक्रममा र आज चाहिँ 1993 फर्स्ट जनवरी 1993 31 डिसेम्बर 1993 रिलिज भएका ब्युटिफुल सङ्ग्सहरूको बारेमा हामी चर्चा गर्दैछौँ र फिल्मसहरूको फ्याक्ट्सहरू बारे पनि डिस्कस गर्दैछौँ र अहिले पनि चाहिँ हामी अर्को मुभीतर्फ लाग्छौँ 1993 विभिन्न ब्युटिफुल सङ्ग्सहरू रिलिज भएका थिए र दामिनी मुभी पनि रिलिज भएको थियो यो इयरमा 30 अप्रेल 1993 दामिनी मुभी रिलिज भएको थियो स्टारिङ ऋषि कपूर मीनाक्षी सशात्री अमरीश पुरी एन्ड सनी देओल एन्ड डिरेक्टेड बाई राजकुमार सन्तोषी डिरेक्टर रहेका थिए राजकुमार सन्तोषी यो मुभीको र ब्युटिफुल सङ्ग्सहरू रहेका थिए मुभीमा म्युजिक डिरेक्टर रहेका थिए नदीम श्रावण अनि एउटा एकदमै चर्चित गीत अहिले म कार्यक्रममा प्ले गर्न चाहन्छु कुमार सानु अल्का याग्निकको आवाजमा रहेको गीत थियो गवाहे चाँद तारे गवाहे यो गीतको बोल रहेको छ यो गीत इन्जोय गर्नुहोला कार्यक्रम सङ्ग्स टाइमलाइनमा अर्को गीत पनि म लिएर आउने नै छु

हमें राही प्यार के मूवी को नाम रहेको छ एन्ड यस यो मूवी रिलीज भएको थियो 23 जुलाई 1993 डिरेक्टेड बाई महेश भट स्टारिङ गरेका थिए आमिर खान जुही चावला एन्ड शाहरुख बरुचा कुणाल खेमु एन्ड बेबी अशराफाले र यो मुभीमा म्युजिक डिरेक्टर भनेर रहेका थिए नदिम श्रवण अनि एकदमै चर्चित गीतहरू रहेका थिए मुभीमा र अहिले भने चाहिँ म एउटा सङतर्फ लाग्न चाहन्छु घुङ्घट की आड से दिलभरका कुमार सानु अनि अल्का याग्निको आवाजमा रहेको गीत थियो र यो मुभीको लागि जुही चावलाले जितेकी थिइन् फिल्म फेयर अवार्ड फर बेस्ट एक्ट्रेस एट 39 फिल्म फेयर अवार्ड र यस कार्यक्रम सङ्ग्स टाइमलाइनमा घुङ्घट की आड से दिलभरका यो गीत प्ले गर्न चाहन्छु र यो गीतसँगै विदा माग्ने समय पनि भइसकेको छ कार्यक्रम सङ्ग्स टाइमलाइन आज तपाईँलाई कस्तो लाग्यो यो 1993 का सङ्ग्सहरू मैले प्ले गरेँ कस्तो लाग्यो सल्लाह सुझाव हामीलाई पठाउनुहोला फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz त्यस्तै हाम्रो टिकटक र इन्स्टामा पनि भेट्न सक्नुहुन्छ यही आइडीबाट र नेक्स्ट विक फेरि आउनेछु अर्को सङ्ग्स टाइमलाइनका सङ्ग्सहरू लिएर तिनजेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 90.3 योर कम्पेनियन

हजुर श्रोता मित्र, तपाईँ सुन्दै हुनुहुन्छ सङ्ग्स टाइमलाइन किप्स एफएम 98.3 यो कम्पानियनमा। म निजल छु तपाईँको साथमा, र कार्यक्रममा हामी बलिउडका सङ्ग्सहरू सुन्नेछौँ, पर्टिकुलर इयरको टाइमलाइनमा रहेका गीतहरू। र आज इयर 1993 सङ्ग्सहरू म तपाईँलाई सुनाउँदैछु, र कार्यक्रममा अब अन्तिम सङ्गतर्फ लाग्न पेला पनि भइसकेको छ। र आजको लागि अन्तिम मुभीको चर्चा गरौँ।

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aunt ma, timro man ko nazikai. Farki farki, bas ma, timro ghar ko nazikai.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौं तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising, affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन नमान्नुस् नॉनस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नु होला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौं फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
14: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब
15: बेस्ट रोमांटिक हिंदी सॉन्ग
16: बेस्ट रोमांटिक हिंदी सॉन्ग
14: दिल दिया गल्ला करांगे नाल नाल
15: बेस्ट रोमांटिक हिंदी सॉन्ग Every Sunday, 9 p.m., Tuesday, 6 p.m.
14: Pehla nasha, pehla khuma.
15: Station, KIFS FM 98.3 MHz.
14: Naya pyaar hai, naya intizaar.
17: Tapai, Sundamuncha, KIFS 98.3 FM.
18: Gives 98.3 FM.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ Hits 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Hits FM 98.3
3: हजुर लप्पा अनि गिन नमस्कार Hits 98.3 FM
4: यो हो Hits 98.3 FM तपाईं सँगको सहयात्रा On Hits 98.3 FM

0: Life-Changing Quotes. जो व्यक्ति कहिल्यै हार मान्दैन उसलाई कसैले पनि हराउन सक्दैन.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune in to Weekly 10. Weekly 10.
3: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
2: on Kips 98.3 FM.
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
11: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888.
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio naya generation ko.
15: Keeps FM 98.3 MHz. RJ wanted.
1: Do you have the voice, energy and passion to entertain people every day?
15: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
1: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
15: Be the next big voice on Keeps FM 98.3 MHz.
16: राजा मोतीवा मोती नायेवा ने पूछे चंगुटू खेले.
12: नेपाल भाषा या न्याही पूछे चौमेता
17: सुथेया 6:30 से 7 बजे तक. स्टेशन किप्स एफएम 98.3 MHz.
1: Bali Pop.
2: flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.

0: 하셔야 내부세 좋습니다.
1: 수태야 4:30에서 7시까지 스테이션 KIPS FM 98.3 MHz.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भञ्जन चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851 70939 9851 70939.
8: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: This is history of rock
14: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे FM 98.3 MHz मा
1: Keeps FM 98.3 MHz RJ Wanted.
0: Do you have the voice, energy and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
0: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 MHz.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591353998 012 34 44

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहां पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स, क्लासिक चोइस, इन्फो हाउस, फ्रेश हिट्स एन्ड मेनी मोर। Tune into Weekly 10.
5: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
4: on Kips 98.3 FM.
6: Kips FM 98.3 MHz. Your companion.
7: Chemical X.
8: On Kips 98.3.

0: Life-Changing Quotes. तपाईलाई नाच्न आउँछ वा आउँदैन भन्ने बारे कसैले मतलब गर्दैन, त्यसैले जुरुक्क उठ्नुहोस् र नाच्ने अवसरको सदुपयोग गर्नुहोस्। यो भनाई हो डेभ ब्यारीको।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Keeps FM 98.3 megahertz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
8: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
8: Be the next big voice on Keeps FM 98.3 megahertz.
9: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
10: म्युजिक मज्जा
9: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: Kips 98.3 FM. Your companion.
1: प्यार कर इकरार कर

ready for the big O. This is Inbox.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: KIPS FM 98.3 MHz. RJ Wanted.
13: Do you have the voice, energy, and passion to entertain people every day?
12: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
13: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
12: Be the next big voice on Keeps FM 98.3 MHz.
14: Kyunki tum hi ho, ab tum hi ho.
15: Best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station KIPS FM 98.3 MHz.
16: Are you ready for the big O?
17: This is In Box.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ. गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ.
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु.
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance Beat Friday 8 a.m. and Saturday 6 p.m.
7: This is Keeps 98.3 FM, your companion.
8: Are you ready for the big O?
9: This is Inbox.

0: life-changing quotes. तपाईको जीवनमा धेरै मानिसहरू आउने र जाने छन्, तर केवल सच्चा साथीहरूले तपाईको हृदयमा छाप छोड्ने छन्। यो भनाइ हो एलिनोर रुजवेल्टको।
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
2: Hollywood Times, every day, 11 to 12 p.m.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू
7: कलको पानी रौसी गनाई

0: हरेक शनिबार बेलुकी 10 बजे
1: Keeps FM 98.3 megahertz. RJ wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 megahertz.
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
6: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-4235-888 98-12-35-888
11: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: This is history of rock
14: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
15: Raja Motiwa, Motina Yewa, Ni Pushi Changu to Kele.
16: Nepal Bhashaya, Nyai Pushi Chong Meta.
17: Sutheya Sade Chani Se Saat Baje Taka. Station Keeps FM 98.3 megahertz.
18: Pure ek ghanta tinota movies ka super hit geet haru.
19: 3 in 1.
20: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Keeps FM 98.3 megahertz. RJ Wanted.
0: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
0: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 megahertz.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
12: पुरै एक घण्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
13: 3 in 1
14: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम
15: रात

0: Pe internet cu Madalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

नमस्कार साथी, स्वागत छ तपाईलाई कार्यक्रम किप्स अनप्लग्ड मा। तपाई अहिले ट्युन्ड इन गर्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पेनियन, द रेडियो स्टेशन दैट किप्स यू कूल, किप्स यू अलाइव एन्ड किप्स यू एन्टरटेन्ड। साथमा म छु युक्ता। तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्दै हुनुहुन्छ। हाम्रो अनलाइन एड्रेस वेबसाइट www.kipsfm.com मार्फत वा तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ हाम्रो पात्रो एपबाट पनि। यस कार्यक्रममा हाम्रा सम्पूर्ण सङ्गीत प्रेमी श्रोताहरूले विभिन्न गायक गायिका तथा ब्यान्डका अनप्लग्ड गीतहरू अबको एक घन्टासम्म सुनेर रमाउन सक्नुहुन्छ। हजुर साथी, हामीलाई एक घन्टासम्म साथ दिनुहोला र यहाँको मनपर्ने कलाकारले उहाँहरूले रोजेको नेपाली, अङ्ग्रेजी तथा हिन्दी अनप्लग्ड गीतहरू कार्यक्रममा उहाँहरूकै सुरिलो आवाजमा प्रस्तुत गर्नेछु। ओके साथी, आजको कार्यक्रममा पहिलो सिङ्गर हुनुहुन्छ सचिन रौनियार। उहाँले आफ्नो मिठो आवाजमा अनप्लग गीत सुनाउनु हुनेछ। तपाईँ भने इन्जोय गर्नुहोला र म चाहिँ कार्यक्रममा फेरि एकछिनमा आउने नै छु।

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Namaskar ani hardik swagat cha. Tapai sundai hununcha Keeps 98.3 FM.
6: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
7: नमस्कार, किप्स 98.3 एफएम।
8: यो हो किप्स 98.3 एफएम, तपाईं सँगको सहयात्रा।
9: किप्स एफएम 98.3 मेगाहर्ट्ज प्रेजेंट्स

ब्रेक पछि म यहाँकै होस्ट अर्जी युक्ता तपाईँलाई पुनः स्वागत गर्दैछु कार्यक्रम किप्स अनप्लग्डमा। तपाईँ अहिले ट्युन इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेसन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। तपाईँले हामीलाई सुनिराख्नु भएको छ वर्ल्ड वाइड हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि। साथीहरू हामीलाई फलो गर्न सक्नुहुन्छ हाम्रो इन्स्टाग्राम पेजमा वा हाम्रो फेसबुक पेजलाई पनि यहाँले लाइक गर्न सक्नुहुन्छ। यस कार्यक्रममा यहाँले इन्जोय गर्दै हुनुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डहरूका रमाइला रमाइला अनप्लग्ड गीतहरू। हजुर, उहाँहरूकै रोजाइका अनप्लग्ड गीतहरू यहाँले सुन्दै हुनुहुन्छ। सो मित्र, अहिले भने हामी फेरि अर्को गायकको अनप्लग्ड गीतहरू नै सुन्नतिर लाग्नेछौँ। सो अब भने हामी सुन्नेछौँ सङ्ग्स फ्रम सिङ्गर जयन जे वाइबा। साथीहरू सुनेर इन्जोय गर्नुहोला। आफ्टर द अनप्लग्ड सङ्ग्स आई विल बी ब्याक अगेन।

0: Keeps FM 98.3 megahertz. Your companion. Your companion. Your companion.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा।
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
1: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: Keeps 98.3 FM, your companion.
2: Keeps FM 98.3 megahertz presents

ओके साथीहरु, ब्रेक पछि पुनः एकपटक फेरि स्वागत छ तपाईँलाई कार्यक्रम किप्स अनप्लग्डमा। अहिले सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। म हुँ आरजे युक्ता। तपाईँले वर्ल्ड वाइड हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ हाम्रो वेबसाइट www.kipsfm.com वा एप हाम्रो पात्रोमा किप्स एफएम सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ। सो कार्यक्रम किप्स अनप्लग्डमा यहाँले सुन्दै हुनुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डहरूका अनप्लग्ड गीतहरू, हजुर उहाँहरूकै रोजाइका अनप्लग्ड गीतहरू। साथीहरू, यो साङ्गीतिक कार्यक्रमलाई अझै पनि सङ्गीतमय बनाउनेछौँ। अब भने हामी अनप्लग्ड गीत सुन्नेछौँ ब्यान्ड म्याजिक मसरुमको आवाजमा, हजुर म्याजिक मसरुम ब्यान्डको वार्कै रोजाइको वार्कै आवाजमा। अब भने हामी सुन्नेछौँ विभिन्न अनप्लग्ड गीतहरू।

0: हामीले सुनिसक्यौँ म्याजिक मसरुम ब्यान्डको रोजाइमा अनप्लग्ड गीतहरू। हजुर साथीहरू, यो कार्यक्रमलाई मैले त निकै नै इन्जोय गरेँ। आई होप तपाईँहरूलाई पनि यो कार्यक्रम रमाइलो लाग्यो होला। गाइज, इट्स टाइम फर मी टु नाउ र्याप अप द शो फर टुडे। साथीहरू, अर्को हप्ता आई विल बी ब्याक विथ मोर स्वीट अनप्लग्ड सङ्ग्स। हजुर साथीहरू, अरू एपिसोडहरूमा पनि यहाँले मलाई साथ दिनुहोला। म यहाँलाई विभिन्न सिङ्गर्सद्वारा विभिन्न अनप्लग गीतहरू लिएर आउनेछु। यदि कार्यक्रमप्रति केही सल्लाह सुझाव केही प्रतिक्रिया छ भने यहाँले हामीलाई हाम्रो फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुन्छ। र यो साथसाथै म यो पनि भन्न चाहन्छु, यदि तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ वा तपाईँको पनि ब्यान्ड छ र तपाईँले आफ्नो अनप्लग गीत सुनाउन चाहनु मन छ भने हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्क गर्नको लागि यहाँले हामीलाई हाम्रो फेसबुक पेजद्वारा सम्पर्क गर्न सक्नुहुनेछ। ओके साथीहरू, सो अब यति भन्दै अब म युक्ताको पनि यहाँहरूसँग बिदा माग्ने बेला भइसकेको छ। अलराइट साथी, बाइ बाइ एन्ड टेक केयर।
1: Life-changing quotes. पैसालाई भगवान बनायो भने यसले हामीलाई दानव बनाइदिन्छ। यो भनाई हो हेनरी फिल्डिङको।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: यु क्यान डान्स,
6: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
7: जस्ट ट्यून इन
6: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
8: Amilai Sunnuhos, www.keepsfm.com marfat. Just tune in, radio naya generation ko.
9: Keeps FM 98.3 megahertz, RJ wanted.
0: Do you have the voice, energy, and passion to entertain people every day?
9: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
0: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
9: Be the next big voice on Keeps FM 98.3 megahertz.
10: History of Rock.
11: Here I am. Rock you like a hurricane.
12: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lok bhag

0: यो हो केप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स, केप्स एफएम 98.3 मेगाहर्ट्ज मा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईकी रेडियो किप्स एफएम मा।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
5: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-35-96-98-92-35-44।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: बाबु, पानीको बिल तिरिदे ल।
9: ल तिरिदे।
10: बाबु, बत्तीको बिल तिरिदे आज।
9: ल ल तिरिदे।
8: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
9: ल त्यो पनि तिरिदे।
8: तर सबै कुरा यति छिटो कसरी तिरिस्?
9: किनकि मसँग हाम्रो पात्र छ।
10: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
9: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: Keeps FM 98.3 MHz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
2: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
2: Be the next big voice on Keeps FM 98.3 MHz.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709
6: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यु क्यान डान्स
9: यु क्यान सिङ ऑल यु गॉट टू डू इज
10: जस्ट ट्यून इन
11: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. क्षमा दानले विगत बदल्न नसके पनि भविष्यलाई चाहिँ सुन्दर बनाउँछ। यो भनाइ हो पॉल बोसको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in radio naya generation ko
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-35-888
11: Keeps FM 98.3 megahertz RJ wanted
12: Do you have the voice, energy, and passion to entertain people every day?
11: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
12: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
11: Be the next big voice on Keeps FM 98.3 megahertz.
13: Keeps FM 98.3 megahertz presents Top 20 Bollywood Countdown Show.
14: Every Saturday 10 a.m., Monday 6 p.m., and Friday 2 p.m.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: Life-Changing Quotes. पर्खेर बस्नेहरूले त्यति मात्रै पाउँछन् जति कोसिस गर्नेहरूले छाडेका हुन्छन्। यो भनाई हो एपीजे अब्दुल कलामको।
1: क्लासिक हिंदी पॉप टाइम।
2: चलने लगी है हवाएं, सागर भी लहराए।
1: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: Life-Changing Quotes。प्रेरणा आफै भित्रबाट आउँछ। आफू सकारात्मक हुनु पर्छ। जब तपाईं सकारात्मक हुनुहुन्छ, राम्रो चीजहरू हुन्छन्। यो भनाई हो दीप रोयको।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
1: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
4: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
14: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-012-35-888
15: You can dance.
16: You can sing. All you gotta do is
8: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
17: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
17: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
17: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
18: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
19: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
20: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ज।
21: बलिउड गोल्डन हिट्स।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Keeps FM 98.3 megahertz RJ wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 megahertz.
5: Nepali Pop Flashback.
4: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.

0: Life-Changing Quotes。जीवनमा तपाईसँग भएका साथीहरूको संख्याले फरक पर्दैन, तर तपाईसँग भएका साथीहरूको गुणस्तरले पक्कै फरक पर्दछ।
1: Kips FM 98.3 presents Pop Hour।
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 PM

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps 98.3 FM. Yo ho. Music Mazza. Music Mazza.
6: नमस्कार श्रोता मित्र, स्वागत छ कार्यक्रम म्युजिक मजामा। म्युजिक मजा कार्यक्रममा यहाँलाई थाहा नै होला, यहाँहरू सुन्न सक्नुहुन्छ पुरानो नयाँ सबै किसिमका रमाइला रमाइला नेपाली गीतहरू, र साथसाथै हामीसँग यस कार्यक्रममा विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन कार्यक्रममा म राख्ने नै गर्दछु। तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन That keeps you cool, keeps you alive and keeps you entertained. तपाईले हामीलाई संसारभर अनलाइन सुन्न सक्नुहुन्छ। हाम्रो अनलाइन एड्रेस kipsfm.com बाट वा एप हाम्रो पात्रबाट पनि तपाईले हामीलाई सुन्न सक्नुहुन्छ वा सुनि नै राख्नु भएको नै होला। म हुँ आरजे युक्ता र कार्यक्रमलाई अब म अगाडि बढाउन चाहन्छु आजको पहिलो गीतबाट। अब हामी सुन्नेछौ गीत पशुपति। यो गीत मुभी हुरेबाट रहेको छ। यस गीतमा आवाज दिनुभएको छ जुमा लिम्बू र कालीप्रसाद बास्कोटाले, लिरिक्स कालीप्रसाद बास्कोटा र एकतारेको रहेको छ भने म्युजिक दिनुभएको छ कालीप्रसाद बास्कोटाले।

हजुर श्रोता मित्र, हामीले भर्खरै सुन्यौं गीत पशुपति फ्रम द मुभी हुर्रे। अब फेरि हामी अर्को एउटा रमाइलो गीत सुन्नेछौ। गीतको बोल रहेको छ भाइ भनेर गई। यस गीतमा भोकल्स रहेको छ सुरेश लामाको, लिरिसिस्ट हुनुहुन्छ दिग्गज धौराली र ध्रुव केसी, म्युजिक कम्पोजर अर्जुन पोखरेल हुनुहुन्छ भने अरेन्जिङ मिक्सिङ मास्टरिङ रहेको छ सुरेश लामाको।

वेल श्रोता मित्र कार्यक्रममा हामीले भर्खरै सुन्यौं गीत भाइ भनेर गए सुरेश लामाको आवाजमा. अब यस कार्यक्रममा पालो भइसकेको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको. हजुर, युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज बदल्न सफल गीत. सो यस सेगमेन्टमा परेको छ गीत पागल पागल. यस गीतमा आवाज दिनुभएको छ वाङदेन शेर्पा र सुशान्त घिमिरेले. राइटर र कम्पोजर हुनुहुन्छ वाङदेन शेर्पा र सुशान्त घिमिरे नै. यो गीतलाई मिक्सिङ मास्टरिङ गर्नुभएको छ शाश्वत श्रेष्ठले. अराइट श्रोता मित्र, यो गीत अब हामी सुन्नेछौँ र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको. ब्रेकपछि कार्यक्रम म्युजिकमा जम्मा म युक्ता पुनः उपस्थित हुनेछु र मसँग थुप्रै अरू पनि रमाइलो रमाइलो गीतहरू रहेका छन्. स्टेसन चेन्ज नगर्नुहोला.

0: point to your feet.
1: Won't that be the rocking moon?
2: History of Rock.
3: Here I am, rock you like a hurricane.
4: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
5: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, tractor, generator lagayat इन्भर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
6: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागि गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
12: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
11: किन ए एसी लाइट ब्रिक नै
12: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
11: वाह मैले खोजेको जस्तो रहेछ
12: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-512-35-444
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
13: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादु तपाईँकी रेडियो किप्स एफएममा
14: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
2: थ्री इन वन
15: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम

0: चिप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: कार्यक्रम म्युजिक मजामा पुनः स्वागत छ म हुँ आरजे युक्ता तपाई सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ वा सुन्दै हुनुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट कार्यक्रम म्युजिक मजामा हामी रमाइलो रमाइलो गीतहरू सुन्दैछौँ र साथसाथै विभिन्न सेगमेन्ट्सबाट पनि हामी गीतहरू सुन्दैछौँ र अब चाहिँ यस कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको
0: के छ नयाँ के छ नयाँ
1: श्रोता मित्र के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौ भर्खर रिलिज भएका नयाँ नयाँ गीतहरू अब यस सेगमेन्टको पहिलो गीत हामी सुन्नेछौ पछ्याउँदै यस गीतको राइटर कम्पोजर पर्फर्मर हुनुहुन्छ त्रिशाला गुरुङ मास्टर गर्नुभएको छ र ज्ञान श्रेष्ठले

बेल श्रोता मित्र हामीले भर्खर सुन्यौं गीत पछ्याउँदै त्रिशाला गुरुङको आवाजमा फेरि पनि के छ नयाँ सेगमेन्टको अब हामी अर्को गीत सुन्नेछौ गीत रहेको छ फन पनि यस गीतको पर्फर्मर्स हुनुहुन्छ जे अथर र एक देव लिम्बू प्रोड्युसिङ मिक्सिङ मास्टरिङ रहेको छ जे अथरको

हजुर श्रोता मित्र, हामीले भर्खरै के छ नयाँ सेगमेन्टको दोस्रो गीत सुनिसक्यौं, फन फनी। फेरि अर्को यही सेगमेन्टको गीत अब हामी सुन्नेछौँ। गीत रहेको छ साउनी। यस गीतको सिङ्गर्स हुनुहुन्छ उर्गेन दङ, फिमेल सिङ्गर समीक्षा अधिकारी हुनुहुन्छ। लिरिक्स, म्युजिक कम्पोजिङ र अरेन्जिङ उर्गेन दङको नै रहेको छ। र्यापिङ र कम्पोजिसन गर्नुभएको छ जिम्मी ग्याल्चेनले। मिक्सिङ र मास्टरिङ दिपेश प्रधानको रहेको छ।

이 사람이 또 팀으로 버티고 창 장관 돌아서 like 그 팀으로 잔 보티로 건버틱 더 보일 못한 피곤을 다 대함으로 버티고 갱

श्रोता मित्र हामीले भर्खरै सुन्यौं गीत साउनी जिम्मी ग्याल्जेन उर्गेन दोङ र समीक्षा अधिकारीको आवाजमा. वेल, अब फेरि के छ नयाँ सेगमेन्टको हामी अर्को एउटा गीत सुन्नेछौँ. गीत रहेको छ दैव. यो गीत गाउनु भएको छ अदृश्यले. वेल, यो गीत अब हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक. ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म फेरि पनि आउनेछु र मसँग अरू पनि गीतहरू रहेको छ जुन चाहिँ सुन्न बाँकी नै छ. स्टेसन गिफ्ट्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला.

0: Free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: सुनाओ लो याद, सुनाओ लो गीत, Bollywood Golden Hits. Keeps FM 98.3 MHz ma. आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो Keeps FM ma.
3: किप्स 98.3 FM मा गजल संसार
4: मुझसे मिलने शमा जलाकर आज महल में आज
3: गजल संसार
4: गम का खजाना तेरा भी है मेरा भी
5: हर एक शनिवार बिल्की 10 बजे
6: तपाई सुन्दै हुनुहुन्छ
7: के
6: ई
7: ई पी
8: एस किप्स 98.3 FM योर कम्पानियन
5: किप्स 98.3 FM मा यो हो म्युजिक मज्जा म्युजिक मज्जा
9: हजुर श्रोता मित्र कार्यक्रममा फेरि पनि स्वागत छ म हुँ आरजे युक्ता तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज संसारभर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अब चाहिँ कार्यक्रममा हामी गीत नै सुन्नेछौँ अब गीतको बोल रहेको छ मेरो माया नौ डाँडा पारी खिन्ताङ टू यस गीतको आर्टिस्ट र भोकलिस्ट हुनुहुन्छ कर्मा शेतन घले लिरिक्स र कम्पोजिसन बियोन्डको रहेको छ म्युजिक मिक्सिङ र मास्टरिङ रहेको छ रिकेश गुरुङको

श्रोता मित्र हामीले भर्खरै सुन्यौं गीत घिन्ताङ टु मेरो माया नौ डाँडा पारी। अब हामी फेरि अर्को गीत सुन्नेछौ। गीतको बोल रहेको छ ओए। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ नवीन रावल, बादल थापा र एन्जिला रेग्मी। लिरिक्स रहेको छ मिलन विष्टको, म्युजिक दिनुभएको छ नवीन रावलले, अरेन्जिङ र मिक्सिङ रहेको छ श्यामस्वेत र शैलीको।

नमस्कार श्रोता मित्र, भर्खर हामीले सुन्यौ गीत ओए। सिङ्गर हुनुहुन्थ्यो नवीन रावल, बादल थापा र एन्जेला रेग्मी। अब कार्यक्रम म्युजिक मजाको हामी अन्त्यतिर आइसकेको छौँ। हजुर, कार्यक्रमको अन्तिम गीत सुन्ने बेला भइसकेको छ। अब अन्तिम गीतको रूपमा हामी सुन्नेछौँ फिल्म हवलदार सुन्तलीबाट गीत रहेको छ घन्टी बज्यो। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ टङ्क बुढा थोकी र मिलन नेवार। म्युजिक टङ्क बुढा थोकीको रहेको छ, लिरिक्स दिनुभएको छ दिनेश सुवेदीले। हजुर श्रोता मित्र, यो गीत अब तपाईँको लागि राख्दै म युक्ताको पनि यस कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। पछिल्लो एक घन्टा तपाईँलाई रमाइलो लाग्यो होला। मैले सकेसम्म तपाईँलाई पछिल्लो एक घन्टासम्म रमाइलो रमाइलो गीत राख्ने प्रयास गरेकी छु। र अब छुट्टिने बेला पनि आइसकेको छ श्रोता मित्र, अर्को हप्ता फेरि पनि भेट्ने बाचा गर्दै अब म युक्तालाई पनि बिदा दिनुहोला। नमस्कार।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
6: Every Monday 5 PM and Friday 8 PM.
7: Tapai Sunday Hununsa.
5: K
7: E
5: E
8: B
5: S
9: Kips 98.3 FM. Your companion.
10: Excuse me.
11: Non-stop Bollywood mega hits.

0: Kindermütter gibt's nun die 11.3
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स Keeps FM 98.3 megahertz ma. Aitabar ra mangalbar diuso 4 baje. Somvar ra shukravar beluki 10 baje. Purana Bollywood sangeet ko jadu tapai ki radio Keeps FM ma.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
5: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
10: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
9: किन एएसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 34 44
11: You can dance.
12: You can sing. All you gotta do is just tune in.
13: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: Babu, pani ko bill tiri de lo.
15: La, tiri de.
16: Babu, batti ko bill tiri de.

0: आज
1: ल ल तिरिदिए
2: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
1: ल त्यो पनि तिर्दे।
3: तर सबै कुरा यति छिटै कसरी तिरिस?
1: किनकि मसँग हाम्रो पात्र छ।
0: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
1: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Raja Motiwa Motinaewa Ne Puchi Changutu Kheli
9: नेपाल भाषा या न्यायी पुसी चौमेता
10: सुथेया 6:30 to 7 PM तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
11: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरू
12: 3 in 1
13: Every Saturday 9 AM and Thursday 6 PM.
14: This is Kips 98.3 FM, your companion.
15: Excuse me.
16: Non-stop Bollywood mega hits.

0: Life-Changing Quotes. रीस यमराज हो, आगो हो, जसको एउटा सानो झिल्काले संसार नै भस्म बनाइदिन्छ। यो भनाइ हो जेम्सको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
3: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-32-35-888।
11: Keeps FM 98.3 megahertz. RJ wanted.
12: Do you have the voice, energy, and passion to entertain people every day?
11: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
12: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
11: Be the next big voice on Keeps FM 98.3 megahertz.
12: Keeps FM 98.3 presents Pop Hour.
13: Mujhe kaise pata na chala ki tu mainu pyaar.
12: Every Friday, 12 p.m.

0: segment, Classic Choice.
1: Song,
2: Wonderwall.
1: Artist,
2: Oasis.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Do you really want it? Do you really want it?
6: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
5: You really want it? You really want it?
7: On Keeps FM 98.3, this is Weekly 10. Segment Classic Choice.
8: Song
9: Beautiful Girls
8: Artist
9: Sean Kingston

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू गिब्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र गिब्स 98.3 एफएम मा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709
7: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर

0: मिटर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
1: सम्पर्क प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: 98.3 FM your companion
3: on Keeps FM 98.3. this is weekly 10. Segment fresh songs.
4: Song
5: bad
4: artist
5: 80s

0: this week's number two.
1: Song
2: The Cure.
1: Artist
2: Olivia Rodrigo.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Sataku 10 utkrishta geetharuko countdown show.
7: Keeps most wanted.
8: नमस्कार नमस्कार तपाईँलाई स्वागत छ किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स एन्टेन कार्यक्रम किप्स मोस्ट वान्टेडमा 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरूको काउन्टडाउन सुनसँग हुनुहुन्छ दुईवटा सेगमेन्टका गीतहरू सुनसक्नुहुन्छ फ्ल्यास ब्याक एन्ड माई चोइस सेगमेन्टका गीतहरू तपाईँले सुनसक्नुहुन्छ म निजो छु तपाईँको साथमा कार्यक्रम किप्स मोस्ट वान्टेडमा हामी पहिलो सङ्गतर्फ लाग्दैछौँ जुन चाहिँ नम्बर 10 गीत रहेको छ र नम्बर 10 नम्बर 1 यात्रा सुरु भइसकेको छ नम्बर 1 कुन गीत रहन सफल भएको छ त्यसको लागि सुन्नुपर्ने हुन्छ कार्यक्रम तपाईँहरूले पुरै एक घन्टा अहिले पनि चाहिँ नम्बर 10 लाग्यो नम्बर 10 पागल पागल रहेको छ गीतको बोल रिटन एन्ड कम्पोज बाई वाङदन शेर्पा एन्ड सुशान्त घिमिरे भोकल रहेको छ वाङदन शेर्पा सुशान्त घिमिरे एन्ड मिनिना राईको मिक्स मास्टर भन्ने गरेका छन् शाश्वत श्रेष्ठले नम्बर 10 सुन्छ पागल पागल
9: किप्स मोस्ट वान्टेड नम्बर 10

नम्बर 9 मा यो वीक रहेको छ इटालीको बजारमा बाय आनन्द कार्कियान गंगा कणेल, लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, कम्पोजिसन रहेको छ लक्ष्मण सिसको, भने म्युजिक दिएका छन् अर्जुन कटुवालले, मिक्स मास्टर गरेका छन् पुखराज सोनकरले। सुन्छौ नम्बर 9 मा।

0: Please give me one kiss.
1: There's no chance, man.
2: Tere ko bajarama o maya rak na kar mai lag gaya.
3: अब नम्बर एटको पालो छ. नम्बर एटमा टुक्रा आएर मेरो माया गीतको बोलिरहेको छ. मिलिना राईको आवाज छ अनि लिरिक्स भनिरहेको छ सुजन कोइरालाको. म्युजिक दिएका छन् ऋषि निरोलाले. म्युजिक अरेन्जर रहेका छन् विशाल निरोला. मिक्स मास्टर पनि गरेका छन् कुमार राणाले. सुन्छ नम्बर एटमा टुक्रा आएर मेरो माया.
4: किड्स मस्ट वान्टेड नम्बर 8.

अब नम्बर सेभेनको पालो छ. नम्बर सेभेनमा सलला कर्णाली गाउँदैछन् प्रमोद खरेल. सपोर्टिङ भोकल रहेको छ सृष्टि बुडाको. लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको. भने म्युजिक अरेन्ज गरेका छन् प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाले. सुन्छ नम्बर सेभेनमा सलला कर्णाली.

0: Yoho Kips FM 98.3 MHz.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
3: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
5: वाह, मैले खोजेको जस्तै रहेछ.
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-12-35-444.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
12: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888, 98-12-35-888.
13: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
14: Babu, पानीको बिल तिरिदे ल.
15: ल तिरिदे.
16: बाबु, बत्तीको बिल तिरिदे आज.
15: ल ल तिरिदे.
14: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
15: ल त्यो पनि तिरिदे.
14: तर सबै कुरा यति छिटै कसरी तिरिस?
15: किनकि मसँग हाम्रो पात्र छ.
16: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
15: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
17: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जिप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
19: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: साताको 10 उत्कृष्ट गीतहरूको काउन्टडाउन शो
1: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड. किप्स मोस्ट वान्टेडमा हामीले सुनिसकेका छौँ नम्बर 7 गीतहरू. काउन्टन जारी रहेको छ र म निजो छु तपाईँको साथमा. नम्बर 6 लागौँ. नम्बर 6 यो बिग्रेको छ, आफ्नो बनाई लैजाओ बाई सुमन सरगम एन्ड मिलिना राई. लिरिक्स एन्ड म्युजिक रहेको छ सन्तोष सुनारको. मिक्स मास्टर गरेका छन् रेशम गडलले. सुन्छौँ नम्बर 6 आफ्नो बनाई लैजाओ.

0: हेर न एक महिनाको।
1: अब नम्बर फाइभको पालो छ। नम्बर फाइभमा के छ खबर? हिरोनी गाउँदैछन् चक्रबम एन्ड दीपिका बायम्बु मगर एन्ड सन्तोष परिया। लिरिक्स रहेको छ जयन्ती खाती एन्ड चक्रबमको, भने म्युजिक दिएका छन् चक्रबमले अनि अरेन्ज मिक्स मास्टर गरेका छन् एसबिएन किस्मतले। नम्बर फाइभमा सुन्छौँ के छ खबर हिरोनी।

0: हजुर, अब नम्बर फोरको पालो छ। नम्बर फोरमा यो विक रहेको छ मनको कुरा बाई प्रवेश मानसाके एन्ड सी जसु श्रेष्ठ। कम्पोजिसन रहेको छ प्रवेश मानसाकेको, भने लिरिक्स रहेको छ दीपक विवश आँसुको। सुन्छौ नम्बर फोरमा मनको कुरा।
1: किड्स मस्ट वान्टेड नम्बर फोर।

हजुर, कार्यक्रममा हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ। पहिलो सेगमेन्टको नाम फ्ल्यास ब्याक रहेको छ। फ्ल्यास ब्याकमा पुराना चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ र आज फ्ल्यास ब्याकमा ल्याएको छु गीत स्वर सम्राट नारायण गोपालको आवाजमा प्रियसीका यादहरू। फ्ल्यास ब्याक।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
8: किप्स एफएम 98.3 मेगाहर्ट्ज Your companion. Your companion. Your companion.
9: Sata ko 10 utkrishta geetharu ko countdown show.
10: Keeps most wanted.

0: अब नम्बर टू तर्फ लागो. नम्बर टू मा यो विक रहेको छ धोका बाय एलिना चौहान. लिरिक्स रहेको छ विष्णु भण्डारीको. म्युजिक दिएका छन् सरोज पोखरेलले. म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले. सुन्छ नम्बर टू मा धोका.
1: Gibbs Most Wanted Number 2.

0: हजुर, हाम्रो दोस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ अहिले भने. माई चोइसमा आज मैले ल्याएको छु गीत लाइबरी लाइबरी बाई कृष्णा गुरुङ.
1: माई चोइस.

0: Okay, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 ma raheko cha Pagal Pagal by Wanden Sherpa and Sushant Khimire and Milna Rai. Number 9 ma raheko cha Itari ko Bazaar ma by Anand Garki and Ganga Karel. Number 8 ma raheko cha Tukra Aira Mero Maya by Milna Rai. Number 7 ma raheko cha Salala Karnali by Pramod Karel. Number 6 ma raheko cha Aapno Banai Lai Jao by Suman Sargam and Milna Rai. Number 5 ma raheko cha Ke Cha Khabar Hironi by Chakrabam and Deepika Bayambu Magar and Santosh Pariyar. Number 4 ma raheko cha Manko Kura by Pravesh Bansake and Sijo Sushrasan. Number 3 ma raheko cha Maya Cha Manma Cha by SD Yogi and Resma Poon. Number 2 ma raheko cha Dhoka by Edna Johan. Okay, recap pani hamile garyau. Number 1 ko song pani reveal garne bela bhayeko cha ra yo week number 1 ko song bhanera raheko cha Malai Tanera Laijao by Milna Rai and Prajwal Karki. Lyrics and music raheko cha Milan Bhattarai ko. Arrange mix master gareka chan Divesh Rai le. यो गीत इन्जोय गर्नुहोला र यो गीतसँगै बिदा माग्नेसँग पनि भइसकेको छ. कार्यक्रम कस्तो लागेको छ होला सुझाव प्लिज हामीलाई दिनुहोला. फेसबुक पेज रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. टिकटक अनि इन्स्टामा पनि हामी भेट्न सक्नुहुन्छ किप्स एफएम 90.3 मेगाहर्ज. हाम्रो आइडी रहेको छ. यति भन्दै म निजल पनि बिदा भयो. नमस्कार, ठिक बाई बाई. सुन्दै गर्नुहोला किप्स एफएम 90.3 यो कम्पनी.
2: किप्स मोस्ट वान्टेड नम्बर 1.

0: Life-Changing Coach. शिक्षाको जरा तितो हुन्छ तर यसको फल मिठो हुन्छ, यो भनाई हो एरिस्टोटलको।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
2: Keeps FM 98.3 megahertz. RJ wanted.
3: Do you have the voice, energy and passion to entertain people every day?
2: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
3: Clear voice, confidence and

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: Kips FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-92-35-888।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स। Keeps FM 98.3 MHz ma.
16: Deewana Bin sajna ke
15: Aitbar ra Mangalbar diwso 4 baje, Somvar ra Shukravar biluki 10 baje. Purana Bollywood sangeet ko jadu tapai ki radio Keeps FM ma.
17: Keeps 98.3 FM.
1: Kips FM 98.3 MHz presents Best Romantic Hindi

0: Countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
1: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
0: on KIPS 98.3 FM.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01 42 35 888 98 012 35 888
9: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु गिब्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र गिब्स 98.3 FM मा
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा पाइन्छ मोटरसाइकल

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यही सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।